शिल्पी अभिजित एवं साथी अरुण मन्त्रीको गीत शान्तिराज खोसलाङको संगीत निर्देशनले चलचित्र तो बिना मो कहानी अधा